0: वाह वाह। इंशाल्लाह इंशाल्लाह बुधाईंदी लख थोरा साईं लख थोरा था हलिया। वालेकुम असलाम मेहरबानी साईं मेहरबानी। ओके जनाब साधे आवाज़ साथ में यूनुस बकारी साथ निभाई तमाम मौजूद दोस्त जेके सजे नेटवर्क शो में शामिल हैं। नेटवर्क शो जो है उन नालो आए सिंधड़ी जी शाम ए सिंधड़ी जी शाम अवां जी एफएम 88 रेडियो नेटवर्क ता बुधो पिया। काल दे सनासी केर आए छ सगर। हेलो अस्सलाम वालेकुम।
1: سر وعلیکم السلام غلام رسول مری میرپور خاص سے کاچڑی
0: سا چالا مری صاحب خوش آیو ٹھیک آیو چنگا بھلا
1: سائیں فرسٹ کلاس تو بھائرن جو دعاؤں ہیں فرسٹ کلاس شام کے وقت تا جو پروگرام مال چاری دی ان وقت جمڑو جو واہ تے نیا پروگرام بدو پیا سائیں مجا
0: واہ واہ واہ واہ واہ واہ مال چاری دے جمڑا ہو جو واہ تے تھدی تھدی ہواؤں میں بھلا جکر دھنار جڑے مال کا ہے نکرندو ہے تو کچھ نہ کچھ ضرور گنگنائیندو کیہ گنگنائیندا
1: हाँ बिल्कुल सर तुम्हें मैं बुधा तो

0: उसका मुंह भी पक्का हुआ था और उसके होंठ भी सूजे हुए थे और इतनी ज़्यादा उसकी जो है ना वो हालत ख़राब थी कि वो कह रही थी कि मैं, और यकीन करें तकरीबन 6 के 8 महीने से उसको ये मसला था। एक खातून थी जो घरों में काम करती है, मासी होती है ना,
1: हाँ मासी
0: ना? वो थी, और वो कह रही थी कि डॉक्टर साहब 7-8 महीने हो गए हैं, मैंने कोई सॉलिड ग़िज़ा नहीं खाई है, कोई चबाने वाली चीज़ मैंने नहीं खाई, मैंने जो कुछ मैं जो भी खाती हूँ बिल्कुल वो जो है ना उसको लिक्विड बना के पानी की तरह करके, चावल हो, दाल हो, रोटी हो, जैसे रोटी भी जो है ना वो ग्राइंडर में पीस के बिल्कुल पतला करके, फिर जो है ना वो कहती है कि मैं मुंह ऊपर करती हूँ और अपने मुंह में उंडेलती हूँ।
1: अच्छा।
0: क्योंकि मेरे होंठ इतने खराब हो चुके थे, उसके होंठ ऐसे खराब हो चुके थे कि
1: वो खाने पीने के काबिल ही नहीं रहे,
0: नहीं खाने पीने के काबिल नहीं थे। आप यकीन करें कि शिफा देने वाली अल्लाह की ज़ात है,
1: ये तो वाज़ेह है।
0: मैंने उस खातून को देखा, मुझे बहुत अफसोस हो रहा था, और मैं एक बात और भी बताऊँ ना कि उस खातून की शक्ल ना मेरी अम्मी से मिलती जुलती थी ना, अगर मैं उनका आधा चेहरा छुपा दूँ ना, यानी मुंह से नाक से नीचे का हिस्सा अगर मैं छुपा देता तो हूबहू मेरी अम्मी जैसी लग रही थी। उनको मैंने दवाई दी और सिर्फ 2 विजिट में उसका उनका जो है ना ये मुँह का सारा मसला ठीक हो गया, और फिर वो स्पेशली सिर्फ शुक्रिया अदा करने के लिए जो है ना वो क्लिनिक पर आई थी। तो मैंने कहा कि भाई शुक्रिया मेरा नहीं अदा करें, बस सिर्फ मुझे दुआओं में याद रखें। और ऐसा ही एक दफ़ा एक मसला मेरे छोटे भाई के साथ हुआ था, उस वक्त जब मैं 8वीं क्लास में पढ़ता था, और छोटे भाई के साथ मसला हुआ और मेरे अबू भी डॉक्टर थे, तो उन्होंने उसको दवाई दी, तकरीबन यूँ समझें कि 15-20 दिन गुजर गए और उसकी वो प्रॉब्लम ठीक नहीं हो रही थी।
1: यही मुंह पक्का हुआ था
0: और होंठ सूजे हुए थे। तो और उसको भी ना खाने पीने में बहुत दुश्वारी हो रही थी, फिर वो ठीक हो गया। जब वो ठीक हो गया ना तो कुछ टाइम के बाद एक दिन मैं अब्बू के साथ बैठा हुआ था, 8वीं क्लास में जो बच्चा होता है वो काफ़ी समझदार होता है ना, मैं अपने अब्बू के साथ ही, हमने अपने अब्बू के साथ ही टाइम गुजारा है, क्लिनिक में ही होते थे, स्कूल से आने के बाद शाम को जब क्लिनिक का टाइम होता था तो हम 4-5 बजे तकरीबन जो है ना क्लिनिक चले जाते थे अब्बू के साथ, और फिर क्लिनिक में ही हम घर का काम वो जो होता है ना स्कूल से जो होमवर्क मिलता है वो भी मैं क्लिनिक में ही करता था। तो अब्बू के साथ बैठा होता था, अब्बू से मैं बातचीत कर रहा था तो उन्होंने मुझे बताया कि इसको मेरे छोटे भाई की बात कर रहे थे कि इसको मैंने बहुत दवाइयाँ दी लेकिन ये ठीक नहीं हो रहा था, फिर मैंने इसको समझा, इसके लिए मैंने बहुत स्टडी की, फिर मुझे समझ आई कि इसका मसला क्या है और उस मसले के मुताबिक फिर मैंने उसको दवाई बना कर दी तो वो ठीक हो गया। आप यकीन करें वो जो उस वक्त अब्बू ने जो प्रॉब्लम समझाई थी ना मुझे,
1: हाँ,
0: वो मुझे इस होम्योपैथी फील्ड में आने के बाद इतनी जगह पे काम आई ना कि मैं बता नहीं सकता, मेरे दिमाग से निकल गई थी। 8वीं क्लास में थे, बच्चे थे, खेल कूद में लगे हुए थे, अबू ने 2 जुमले बोले थे, जुमले याद थे पर वो उसको मौके पर इस्तेमाल करना याद नहीं आता था। क्लिनिक में आने के बाद, यानी सॉरी क्लिनिक में कह रहा हूँ, इस मेडिकल फील्ड में आने के बाद काफ़ी अरसा तक जो है ना मैं प्रैक्टिस कर रहा था और बहुत सारे मरीजों को फ़ायदा हो रहा था, कुछ मरीजों को फ़ायदा नहीं भी होता था। फिर अपने सीनियर से पूछा, क्योंकि मैं जब इस फील्ड में आया तो मेरे वाले साहब का इंतकाल हो चुका था, फिर अपने सीनियर से पूछा कि भाई ये फलां मसला आ रहा है, ठीक नहीं हो रहा, तो उन्होंने कहा कि भाई आप इसके ऊपर जो है ना हम मियाज़म अप्लाई करेंगे, वो हमारा एक टर्मिनोलॉजी है होम्योपैथी की ना, और उन्होंने फिर हमें कुछ गाइडलाइन फराहम की सीनियर्स ने। जब मैंने वो चीज़ यूज़ की, इस्तेमाल की और मुझे पता चला और उससे मैंने रिज़ल्ट देखा कि भाई ये तो बड़ा ज़बरदस्त रिज़ल्ट है इसका, تو مجھے اپنے ابو کی بتائی ہوئی بات یاد آئی,
1: وہ فارمولا یاد,
0: وہ فارمولا مجھے یاد آیا کہ اچھا, وہ جب میں 1988 کی بات بتا رہا ہوں, آٹھویں کلاس میں جب میں پڑھتا تھا, اس وقت جو ابو نے مجھے یہ بات بتائی تھی وہ یہ کی پوائنٹ تھا. ان صاحب کا جنہوں نے ابھی کال کی ہے نواب شاہ سے, میں بہت زیادہ پر امید ہوں ان شاء اللہ تعالیٰ ان کے والد صاحب کی جو کنڈیشن ہے وہ ٹھیک ہو جائے گی, ان کو کم از کم ایک دفعہ جو ہے نا وہ کلینک پہ ضرور وزٹ کرنا پڑے گا.
1: جی ادا جواد تمہاں اچو مورو میں نواب شاہ خان مورو گھنو جے کو ہے پند کو نے کو تمہاں پانے والد صاحب سان گدا اچو مورو راگ صاحب جی کلینک جی ایڈریس تاں کے میں بدھائیں تو نوٹ کرے وڑ جو یہ ہے دادو روڈ تے آلمانی میڈیکل سینٹر. اگر تمہاں وین میں لوکل سواری میں اچو تھا تو تہاں کے جتھے دادو چوک بائی پاس تے وین لاہین دی نا ان کا صرف ایک فرلانگ یا اد فرلانگ کے مفاصلے تے اندر شہر والی سائڈ راگ صاحب جو جی کلینک ہے آلمانی میڈیکل سینٹر. اجا بھی تاکہ میں ایک آسان طریقہ دسے چڈیا نمبر جی ہے ان وقت تمہیں کال کئی 0318 40 40 217 ان نمبر تے کال کرے تمہاں ڈاکٹر صاحب کا ایڈریس کے متعلق بھی معلومات وٹھی سکو تھا چو جو یہ نمبر ہے یہ نمبر ڈاکٹر صاحب جن جو پانچ نمبر ہے آسانی کے لیے مریضن کی آسانی کے لیے ڈاکٹر صاحب جن یہ نمبر اناؤنس کرایا ہے جو اصا لائیو کال کے ذریعے بھی استعمال کرنا ہوں ڈاکٹر صاحب پانے کلینک کے ذریعے بھی استعمال کرو ہے تو آسان طریقہ یہ ہے. اللہ ماں پر امید ہے ڈاکٹر صاحب جن چون تھا ان شاء اللہ تعالیٰ بالکل تاج والد صاحب ٹھیک ٹھاک تھی ویسے. کالر کی طرف ہلدی ڈسوں تھا کہڑو کالر اصل لائن سے موجود ہے. السلام علیکم. وعلیکم السلام ادا کیر گلا تھا کتنا گلا تھا بھا جی ادا سرفراز تھا پوچھنا چاہ ڈاکٹر صاحب کا
2: ڈاکٹر صاحب کا یہ پوچھنا چاہیں امان کی طبیعت صحیح کون ان پاسو سجو بند کم کون تو کرے
1: ساجو پاسو یا کھابو پاسو
2: ساجو
1: پاسو. اچھا ان میں باہ ٹنگ منہ جو کو حصو یا کیڑو جسم جو حصو کم نہ تو کرے
2: منا باہ ہے جنگ ان جی اسا اماں جی اماں جی اسا دوا وا پکشا کا کھنڈو اسٹاف دے عمران با کھوسو آئے با ڈاکٹر سے پنجو میٹرا ہوتاں بھی اسا دوا با
1: کیڑی بیماری جی کیڑی بیماری جی دوا وتی ہی ہوتاں دا ساجو پاسو گھٹ کم تو کرے جن میں باہ ٹنگ شامل ہے. والدہ کی عمر کتری ہے
2: تقریباً
1: پر تا صرف یہ اسا کے بدھایو تو تا ان جی ایم آر آئی وغیرہ کرائی ہے سی ٹی سکین کرایو ہے کا دماغ جی ٹیسٹ کرائی ہے
2: نا دماغ دین میں کو مسئلہ ہی نہ ہے نے یہ من سڑیو مسئلہ جو ان با نے پاسے جو مسئلہ
1: ہے. اچھا ٹھیک ہے فالج چھاما دیندو ہے ودی کہ تا کے ڈاکٹر صاحب بریف کندو تا ان شی کے سمجھو تے فالج ہمیشہ شروع ہی تا دیندو ہے جی ہاں بالکل ڈاکٹر صاحب تھی سمجھائی تو ٹھیک ہے ادا تاج ریڈیو سیٹ آن کر چڈی. اچھا ڈاکٹر صاحب یہ بات آپ نے سمجھی؟
0: جی میں نے سمجھ لی. دیکھیے وہ خود بتا رہے ہیں کہ فالج کا مسئلہ ہوا, فالج کی دوائی لے رہے ہیں, پانچ مہینے سے ان کو یہ پرابلم ہو رہی ہے. فالج کے بارے میں میں نے بیسیوں دفعہ یہ بات بتائی ہے کہ فالج ایک ایسا مرض ہے کہ اس کا جتنا جلدی ٹریٹمنٹ شروع ہو جائے اتنا زیادہ فائدہ ہونے کا یعنی شفا ملنے کے چانسز ہوتے ہیں. کیونکہ ایکچولی ہوتا کیا ہے, ہمارے برین میں دماغ میں جو بلڈ سرکولیشن ہے اس میں سے کوئی خون کی رگ ڈیمیج ہو جاتی ہے اور وہاں سے بلیڈنگ ہوتی ہے. اس بلیڈنگ کی وجہ سے وہاں پہ بلڈ کلاٹ بن جاتا ہے. خون کی خاصیت کیا ہے, جب تک یہ رگوں کے اندر موجود ہوتا ہے تو یہ ہمارے لیے ایک صحت مند چیز ہوتی ہے. جیسے ہی یہ رگوں سے باہر نکلتا ہے کسی بھی جگہ پر تو وہاں پر یہ کلاٹ بنا دیتا ہے. वहाँ पर ये चीज हमारे
1: जम जाता है,
0: हाँ, जम जाता है, बिल्कुल जम जाता है, ये चीज फायदे से नुकसान में बदल जाती है। और बाकी सारी जगहों पे आपने देखा होगा अगर चोट लग जाए तो वहाँ पे नील पड़ जाता है। ये नील असल में यही होता है कि वो एक ब्लड क्लॉट होता है, पर नील जिस जगह पर पड़ा होता है स्किन के ऊपर, वहाँ पर हरकत से थोड़े देर टाइम के बाद वो क्लॉट जो है वो निकल जाता है, वो ख़त्म हो जाता है। कुछ मेडिसिन के इस्तेमाल से जो खून को पतला करने वाली मेडिसिन होती है या दर्द चोट को ठीक करने वाली जो मेडिसिन इस्तेमाल होती है होम्योपैथी में, वो उस क्लॉट को डिज़ोल्व करती हैं, ख़त्म कर देती हैं। लेकिन दिमाग एक ऐसा आर्गन है या हिस्सा है जिस्म का, ये चारों तरफ से कवर होता है स्कल में, और इसके अंदर ऐसा निज़ाम अखराज नहीं होता। और फालिज के मरीज को मैं हमेशा ये कहता हूँ कि इसका जितना जल्दी इलाज सही इलाज हो उतना जल्दी इसका रिज़ल्ट मिलता है। फिर भी मैं इनसे ये कहूँगा कि भाई आप ना उम्मीद ना हो, हम इनको मेडिसिन देंगे अल्लाह के भरोसे पे। लेकिन ये मैं पहले से बता दूं कि ऐसे मरीज़ों के जिस्म में बेहतरी के चांसेस थोड़े कम होते हैं, या यूँ समझ लें कि सेहतियाब होने के चांसेस स्लो होते हैं, जो प्रोसेस है वो थोड़ा स्लो होता है। क्यों? क्योंकि टाइम गुजर चुका है, इसमें 5-6 महीने इनको गुजर चुके हैं, फिर भी हम नाउम्मीद नहीं होते। मेरे पास कई एक मरीज़ फालिज के ऐसे भी आए हैं जिनको ज़्यादा टाइम गुजरा था और दवाई ने उनके पर असर दिखाया, फौरी तौर पर तो नहीं लेकिन कुछ टाइम के बाद असर दिखाया और उसके बेहतरीन रिज़ल्ट मिले। तो मैं इनकी वालदा के लिए भी पुरउम्मीद हूँ, इंशाल्लाह ताला इनके जिस्म में बेहतरी आ सकती है। हम उम्मीद रखते हैं, अल्लाह पे भरोसा रखें, और अल्लाह पे भरोसा रख के जो है ना दवाई इस्तेमाल करेंगे। शिफा देने वाली अल्लाह की ज़ात है, इंशाल्लाह ताला इनकी वालदा को शिफा ज़रूर मिलेगी।
1: जी अदा सरफराज, मोरो खां जिको तमाम रसे रहा है खंडू स्टाफ इलाही परे आए, डॉक्टर फराज कामरान साहब तक मोरो में ही मिली वा सुबह 9 वगे का वही शाम जो 5 वगे तीन पाँच क्लिनिक मौजूद हों, इलाही कॉस्टली तसे रहा हो तो उतना मेडिसिन वा शायद होम्योपैथिक की दवा एतरी महंगी ना होंगी उन में शिफा अल्लाह तला के तरफ का वध रखल हों, उन सबब तसी तो होम्योपैथिक की जी दवा है वह कुदरती जड़ी बूटन में ठयल होंगी है। डॉक्टर साहब जन समूरो तुम किस्सो तक बुधा है दिमाग के फालिज के मुतलिक गाल कही है, तुम यह हरगिज गाल न कर तो को फालिज हुए उन दिमाग जो को मसलो न हो नो है। मेडिकली पॉइंट ऑफ व्यू का मेडिकली रुख का अगर उनके दिठो वो तो उनमें इो ही होंद है तो ब्लड जैसे भी मानु के फालिज जो को भी झटको है तो उनको ताल्लुक ब्लड प्रेशर से ही दिमाग से जरूर होंद है। तुम पानी वालदा के वी अचो डॉक्टर साहब वट जल्द का जल्द वी अचो छोजो इो जो फालिज वो मसलो हों इन जो जितो जल्दी इलाज कराबो है ओतरो जल्दी उनके फायदो पी वो है। तुम कोर्स वो डॉक्टर साहब जन का इंशाल्लाह ताला डॉक्टर साहब जन पुर उम्मीद आन तवी वालदा की तबियत बिल्कुल ठीक ठाक थी वही तक बीहर खंडू या कें बे शहर मोरो का बहर वन की जरूरत पेश कानी तवी वालदा बिल्कुल ठीक ठाक थी वी। डॉक्टर साहब सुबह पे क्लिनिक मौजूद आन तुम हल अचो आलवाणी मेडिकल सेंटर सामू बाईपास टाउन दादू रोड मोरो ते। कॉलर तरफ हलंदा जी अस्सलाम वालेकुम।
3: वालेकुम सलाम
1: जी अदा साईं केर के थां गलायो था
3: दरियाव सन पे गलाया वोट मलकन मा
1: जी अदा रियाज सादा पुछन चाहे डॉक्टर साहब का
3: पर मसल वा नंदलो असा ये अल्ट्रासाउंड करायो मा तो मोरे मा
1: तो उम्र केतरी आ
3: नंदती आ साई जेरे जी
1: उम्र केतरी आ नंदरे जी
3: ओने मसले में ता रगलानो तो सीधा मुझे आया तकरीबन 2 महीने तक लेके स्टार कोन पे चले
1: नंदड़े जी उम्र केतरी आए 16 साल जी उम्र जो आए
3: जी
1: उन्हें जी टेस्ट कराई है तो छा दिखो था ना
3: जेरे जी साई
1: जेरे जी साई मतलब हेपेटाइटिस बी
3: तरहाना माना वो जो टेस्ट को ना करे पर अल्ट्रासाउंड आ रहे है जो तो माने के गर्मा जेरे जी साई आए असर।
1: अच्छा अल्ट्रासाउंड वाले तक दसे छो तो इनके साई आ तो मतलब तुम समझी छो तो इनके साई थी वही है हेपेटाइटिस जी तुम का भी जो है टेस्ट कान कराई है ठीक है बस सही आ 16 साल नंढड़े की उम्र है ठीक है ठीक है। डॉक्टर साहब का पुछी था वो वही मेहरबानी भा तुम रेडियो सेट ऑन कर। अच्छा डॉक्टर साहब आप एक अंदाजा लगाए ہمارے پاس بیماریوں کے متعلق کتنی جو ہے نا کم اویئرنیس ہے.
0: اویئرنیس بالکل بھی نہیں ہے, معلومات الٹی سیدھی باتیں
1: الٹی سیدھی ہیں. اب آپ بتاؤ کہ بھائی ہیپیٹائٹس کا پتہ آپ کو الٹرا ساؤنڈ والا بتا رہا ہے, آپ کو فالج کے لیے کہہ رہے ہیں کہ دماغی کوئی مسئلہ ہی نہیں ہے.
0: جی ہاں
1: یار, ہم کس طرف جا رہے ہیں؟ صحت ہماری کب ٹھیک ہوگی اور ہمیں کب پتا چلے گا کہ ہماری صحت کے لیے کیا چیزیں ضروری ہیں؟
0: اس کا مطلب یہ ہے کہ جتنے جو میڈیکل کی فیلڈ میں جو لوگ بیٹھے ہوئے ہیں ان میں نالائک لوگوں کی تعداد زیادہ ہوتی جا رہی ہے.
1: یار یہ تو کمال ہو گیا نا.
0: دیکھیے الٹرا ساؤنڈ میں تو کبھی بھی آپ کو, ہاں میں بتاتا ہوں, فیٹی لیور کا پتہ چلتا ہے.
1: فیٹی لیور کا پتہ چل جائے گا.
0: اچھا آپ کے لیور کی شیپ میں فرق آیا ہے, آپ کے لیور کے ساتھ کوئی اور پرابلم ہو رہی ہے, یہ چیز نظر آتی ہے. اس کے پر وہ ڈائگنوز کرنے کے ساتھ ساتھ جو ہے نا وہ بتاتے ہیں کہ بھائی شبیہ ہے, یعنی ہم کہہ سکتے ہیں
1: اندازہ لگا ہوتا ہے. بالکل یہ پراپر ڈائگنوز نہیں ہے. ہاں
0: ڈائگنوز تو نہیں ہے نا. ایکچولی الٹرا ساؤنڈ میں صرف شبیہ آتی ہے. شبیہ کا مطلب کیا ہے کہ آپ پردے کے پیچھے سے کسی کو دیکھ رہے ہو نا. اب پردے کے پیچھے سے اگر آپ کسی چیز کو کسی کو جانتے ہو تو آپ شاید اس کے سائے سے یا اس کے حرکات سے پہچان لوگے کہ یہ کون ہے. ٹھیک ہے نا, اتنا ہی ہوتا ہے
1: بالکل.
0: ٹھیک ہے, اس سے زیادہ تو آپ یہ نہیں بتا سکتے کہ اس وقت اس نے کس کلر کے کپڑے پہنے ہوئے ہیں یا اس کا منہ کس طرف ہے, یہ ہماری طرف دیکھ رہا ہے,
1: اس کا کیسا ہے.
0: ہاں نا, یا اس نے کوئی, فرض کریں کہ اگر کوئی لڑکی ہے تو اس نے کون سا میک اپ کیا ہوا ہے,
1: ناک میں اس کے کیا ہے, کان میں اس کے کیا ہے,
0: یہ چیز آپ کو تو نہیں نظر آئے گی نا پردے کے پیچھے سے. اگر پردے کے پیچھے سے آپ دیکھ رہے ہو تو یہ الٹرا ساؤنڈ کی صورتحال بھی ایسی ہوتی ہے. ہر بیماری کے لیے الگ ٹیسٹ کیا جاتا ہے. الٹرا ساؤنڈ میں ہمارے اندرونی آرگنز کا پتہ چلتا ہے کہ بھائی اس میں کیا کیا بدلاؤ آیا ہوا ہے. آیا کوئی چیز شیپ میں بگڑ چکی ہے, کوئی ایکسٹرا چیز موجود ہے, کوئی نقص پیدا ہو رہا ہے, اور خاص طور پہ اگر پانی کی تھیلی کسی جگہ پر بنتی ہے جس کو ہم یوں سمجھتے ہیں کہ اگر ہم اسکن کے اوپر ہوتی ہے تو ہم اسے چھالا کہتے ہیں, لیکن اگر یہی پانی کی تھیلی سسٹ کہلاتی ہے, اگر یہ جسم کے اندر موجود ہو کسی آرگن پہ, تو پہلے تو میں یہ ان سے ہی کہوں گا کہ بھائی اگر آپ کو الٹرا ساؤنڈ والے نے یہ بات کہی ہے تو آپ کو مس گائڈ کیا گیا ہے, یا اگر آپ نے خود سے اندازہ لگایا ہے تو بھی آپ غلطی پر ہو. سائی کے لیے, جسے آپ لوگ سائی کہتے ہو, ہیپاٹائٹس کی مختلف اقسام ہیں,
1: اور اس کے تین چار ٹیسٹ ہیں.
0: تو اس کے لیے بلڈ ٹیسٹ ہوتا ہے. آپ وہ ٹیسٹ کرواؤ, اور ہیپاٹائٹس کا جو بلڈ ٹیسٹ ہے وہ کروانا لازمی ہے. وہ کرواؤ تاکہ پتہ چلے کہ بھائی واقعی آپ کو ہیپاٹائٹس ہے یا کوئی اور مرض ہے. پھر اس میں بھی یہ ہوتا ہے, ایک سادہ ٹیسٹ ہوتا ہے, ایک پی سی آر ہوتا ہے.
1: ہاں پی سی آر ہوتا ہے, الائزا ہوتا ہے.
0: بالکل. تو اگر آپ کو سادے ٹیسٹ سے تسلی نہ ہو تو پھر پی سی آر کی طرف جاتے ہیں, اس کے بعد مزید جدید ٹیسٹوں کی طرف جائیں گے تاکہ ہمیں کنفرم ہو سکے کہ اصل مرض کیا ہے, اس کے مطابق پھر ٹریٹمنٹ کریں گے. بہرحال اگر یہ ینگ لڑکا ہے تو اس کی ظاہری کنڈیشن اور جو ان کے پاس ٹیسٹ موجود ہے وہ جو تحریر ہوتی ہے وہ لے کر آئیں, اور اس کے مطابق ہم ان کو جو ہے نا ٹریٹمنٹ شروع کریں گے. میں نے شروع میں یہ بات کہی تھی کہ ایک ہومیوپیتھ, ایک اچھے ہومیوپیتھ کو ٹیسٹوں کی زیادہ نیڈ نہیں ہوتی, ضرورت نہیں ہوتی. ہم مریض کی, اس کی کنڈیشن, اس کے احساسات اور جو اس کی علامات ہوتی ہیں ان پر ڈیپینڈ کر کے تشخیص کرتے ہیں, اور اس تشخیص کے بعد ہم مریض کو ٹریٹمنٹ دیتے ہیں. اور مجھے, یہ تو ینگ لڑکا ہے اور انشاءاللہ تعالی اس کو زیادہ پیچیدہ ٹیسٹوں میں پڑھنے کی ضرورت نہیں پڑے گی, اور اس کو جو بھی
1: علامات سے ہی پتہ چل جائے گا,
0: علامات سے بالکل پتہ چلے گا کہ اس کی بھوک کی کیا کنڈیشن ہے, الٹی تو نہیں آتی, اس کی صحت کیسی ہے اور جب سے یہ بیمار ہے تو اس دوران میں اس کی صحت میں کیا کیا بدلاؤ آیا ہے, اس کے مطابق ہم اس کو جو ہے ٹریٹمنٹ دیں گے, اور اگر ضرورت پڑے گی تو پھر ان کو جو ہے مختلف قسم کے جو ٹیسٹ ہیں معدے کے اور جگر کے وہ ان کو کروانے پڑیں گے اور اس کے مطابق ہم میڈیسن میں بدلاؤ کریں گے.
1: جی ہاں بالکل, ادا ہاں ریاض ہی نہیں ہے تمہیں الٹرا ساؤنڈ والے جی چوڑ کے چڈی تمہیں ہلیا چو سب ڈاکٹر صاحب کی کلینک, ڈاکٹر صاحب پانی کلینک تے موجود ہوں سبھانے صبح جو 9 بجے کا وی شام جو 5 بجے 5 بجے تھی جن نمبر سے تم ان وقت کال کی بھی 0 340 40 2017 ان نمبر سے کال کر تم ہلیا اچھو نڑے کے وٹھی اچھو جے بھی تمہیں ٹیسٹوں کرائیں جے تم پنا دواؤں ان لائے استعمال کروں یا الٹرا ساؤنڈ رپورٹ ظاہری ہے تاکہ الٹرا ساؤنڈ والے لکھی دینی ہوں وہ ساگی رپورٹ تمہیں کھڑی ہلیا اچھو ڈاکٹر صاحب وٹ ودھیک ٹیسٹوں کرانے کی ضرورت کون پوندی. ننڈڑے کی عمر ینگ ہے, نوجوان ہے, بالکل 16 سال عمر جو ہے, ان شاء اللہ تعالیٰ جلد کا جلد وہ ریکور کرے ویندو ننڈڑو بالکل ٹھیک ٹھاک تھی ویندو صحیح طریقے سے جس تھوڑی صحیح کہڑی بھی بیماری انسان جسم میں اچھی ویندی ہے عمر جو کو تقاضو نہ ہوں پر جی صحیح طریقے سے ان کی دوا ان کے ملی وجے ان کی بیماری ڈاکٹر سنانے وٹے نا تو وہ جلدی ریکور تھی سکے تو انہیں لائے تمہاں ہلیا اچھو ڈاکٹر صاحب سبھانے پانچ کلینک تے موجود ہوں صبح جو 9 بجے کا وٹی شام جو 5 بجے تھی. تو دوستو پروگرام صحت کی گال ڈاکٹر فراز کامران سگت جو وقت پہنچی ہے پانچ پجانی تے ہمیشہ واگر تاکہ چاہیے پانچ خیال رکھو ونن کا پہرا تاکہ یہ بدائی ہلان تو جی دوست ہاں اصل جوائن کیا ہے تو ہی ریکارڈڈ پروگرام نہ ہے لائیو پروگرام ہلی رہا ہے مورو اسٹوڈیو میں ڈاکٹر فراز کامران مسا گھر موجود ہیں سب ڈاکٹر فراز کامران پانچ مورو والی کلینک تے موجود ہوں ڈاکٹر صاحب جن کی ساگی ٹائمنگ 9 شام 5 بجے تھی ہے فالو اپ کے لیے اگر کوئی مریض اچھا چاہے تو بھلی سبھانے اچھی سکے تو ڈاکٹر صاحب موجود ہوں, نو کو مریض پانچ طبیعت دکھان چاہے تو وہ بھی اچھی سکے تو ڈاکٹر صاحب پانچ کلینک تے موجود ہوں اسلام آباد میں وہ واپس اچھی ویا ان شاء اللہ تعالیٰ حیات رہی تو وی سبھانے ساگے ہی ٹائم تے تواں ساں اساں گڈ ہنداسی جی مورو ایف ایم 88 کے لائیو اسٹوڈیو میں تیس تائیں جے لائے پانچ میزبان گلاب خان بھن کے اجازت الہ واہی الہ نگہبان